0: जी वेलकम बैक, दिस इज योर दोस्त रोज़ आज जी आसिम, कौन है हमारे साथ? हेलो, हाँ जी, अस्सलाम वालेकुम।
1: वालेकुम सलाम दिया बेटा।
0: हाँ जी जी बिल्कुल, कौन बात कर रहे हैं?
1: आपको और तमाम सुनने वालों को अस्सलाम वालेकुम, मैं मोहम्मद सलमान भट्ट सलमानाबाद लाहौर से बोल रहा हूँ
0: जी। क्या, कैसे हैं आप?
1: अल्लाह का शुक्र ठीक, प्रोग्राम बहुत अच्छा। लेकिन मैंने एक बात कहनी थी कि किसी बैंक में जाएं या किसी इदारे में जाएं ना, तो वो श्री बूढ़े लोगों को पहले बारी दे देते हैं, आप नहीं देते, आप तो वही घंटे बाद ही बारी आई मेरी।
0: अच्छा अच्छा अच्छा, बैंक आए हुए किसी
1: बूढ़े लोगों को पहले नंबर पे बारी नहीं देते, वो तो बैंक वाले दे देते हैं, कहते वो पीछे एक बाबा खड़ा के आगे ले आओ, कोई बात नहीं।
0: नहीं नहीं नहीं, बिल्कुल बिल्कुल बिल्कुल नहीं, तो आप भी सीनियर सिटीजन है
1: और क्या, बहुत सीनियर।
0: अच्छा अच्छा, नहीं ये तो नहीं, ये तो देखें, ये बात नहीं है कि वो आपके साथ फेवर करते हैं, ऐसी बात नहीं है। सीनियर सिटीजन्स के ऑलरेडी जो हैं उनके राइट्स हैं, जो कि हमारी जो गवर्नमेंट के थ्रू भी मेंशन किए गए हैं, उनको बस वगैरह में भी उनका जो है किराया जो वगैरह डिफरेंट होता है या नहीं होता, तो सीनियर सिटीजन्स के राइट तो होते ही हैं।
1: ये बेटा बात ना, मैंने कभी ना यकीन आपकी आंटी की बात नहीं मानी, जितनी ये जो आती ना फोन थोड़ी देर बात करें, फोन तो मैं उनकी बात मानता गया हूँ, करता गया हूँ।
0: किसकी बात मानते हैं?
1: ये जो फोन करें तो वो कहती नहीं है थोड़ी देर बात करें, थोड़ी देर बात करें।
0: जी जी जी जी जी जी,
1: मैंने बड़ी बात मानी।
0: चले जी, थैंक यू, थैंक यू वेरी मच।
1: मैंने करते ही रहना थोड़ी देर। अच्छा, दूसरा वो आपने कहा ना, वो बच्चियाँ जो आती है, वो देखिये जो ऑलरेडी घर में औरत होती है ना, जो सास बनती है, वो देखिये मुझे जो जिंदगी में मुश्किल आई है ना, इस बच्ची को ना आए, ये सोच हो जाएगी ना जब।
0: हाँ बिल्कुल बिल्कुल,
1: मुझे मुश्किल आई थी ना शादी के बाद, वो इस बच्ची को नहीं आनी चाहिए, ये सोच हो जाएगी ना, औरत औरत की दोस्त बन जाएगी।
0: हाँ, लेकिन उनसे बर्दाश्त नहीं होता ना, एट टाइम्स वो कहते नहीं हमारे, इनके लिए इतनी आसानियां क्यों है?
1: देखो ये आराम से है तो मुझे तो ये आराम नहीं मिले। हालांकि जैसे एक बाप या एक माँ कहती है ना, मुझे जो सुख नहीं मिला मेरे बेटे को मेरी बेटी को, वो सुख मिले, इसी तरह वो सास को और ससुर को कहना चाहिए कि जो मुझे मुझे जो मुझे बहू बन के सुख नहीं मिले, मैं ऐसे वो सुख दूँ, तो फिर मसले आ गए।
0: बिल्कुल बिल्कुल बिल्कुल बिल्कुल,
1: ये मेरी नाकस ही रहा है, मैं इतना काबिल आदमी नहीं हूँ। ये जो जेब में आती है बात कह देती हूँ, हमारा प्रोग्राम आपका अच्छा होता है, मैं अक्सर सुनता रहता हूँ, लेकिन कॉल बड़ी मुश्किल मिलती है।
0: चले जी, आपका बहुत बहुत शुक्रिया। हाँ जी, एवरी वेडनेसडे मेरा शो होता है 11 to 1।
1: हाँ ठीक है, बहुत शुक्रिया जी, बहुत शुक्रिया, अस्सलामुअलैकुम।
0: वालेकुम अस्सलाम, वालेकुम अस्सलाम जी। देखिए, हर इंसान को हक है अपनी राय रखने का और राय देने का, और अपने अंदर हर इंसान को इतनी जो है ना, इतना ज़रूर अपने अंदर जो कहते हैं ना सब्र इस्तकामत पैदा करना चाहिए कि आप एटलीस्ट अगले बंदे की जो राय है वो क्या कहना चाह रहा है वो आप ज़रूर सुन सकें। कि एक होता है ना, एक इंसान कभी कभी अगले बंदे की जो राय है उसे सुनना ही नहीं चाहता, मानना तो दूर की बात है, ठीक है। और दूसरा जो मैंने बात की, यू हैव टू सेट योर बाउंड्रीज, ठीक है ना। तो जब आप किसी के साथ बहुत ज़्यादा किसी के लिए करते हैं ना, तो ये मत सोच के किया करें कि आपको इन रिटर्न कुछ मिलेगा, क्योंकि तकलीफ फिर कम होती है। अस्सलाम वालेकुम, कौन है हमारे साथ?
2: अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम, वेलकम टू द शो।
2: सलीम टेलर, इश्रे
0: बाजार। जी बिल्कुल सलीम दर्जी, इश्रे बाजार से पहचान लिया आपको, कैसे आप?
2: अरे वाह वाह वाह,
0: बहुत देर के बाद, बहुत अरसे बाद आपने आज शो में एंट्री मारी है।
2: शो असल में आपका सुनते रहे हैं, बीच में कोई बुटीक पे चले गए थे तो इसलिए जरा सुन नहीं सके। तो बहुत प्यारा शो किया आपने माशाल्लाह, और ढेर सारी दुआएं आपके लिए।
0: थैंक यू वेरी मच, क्योंकि अभी ईद का भी सीजन गुजरा है, तब तो आप फुल मसरूफ होंगे।
2: जी जी,
0: शादियाँ और सब कुछ।
2: जी ऐसे मिक्स काम चलता रहता रहा और मजा आ रहा है माशाल्लाह। आपका शो सुन के तो गर्मी जो है ना कम लगने लगी है।
0: चले जी, थैंक यू वेरी वेरी मच। और आजकल जो है आपका जो एरिया है इचरा, वो तो बहुत अच्छा एस्टेब्लिश हो गया, मैंने वीडियोस देखी है ना।
2: इचरा जो है बहुत खूबसूरत बन गया माशाल्लाह, और अल्लाह करे हम जो है ना गंद फेंके हैं, ये इस चीज से जो है ना परहेज करें, गंद कूड़ा ना फेंकें, ज्यादा सफाई रखेंगे तो ज्यादा आसानी होगी।
0: बिल्कुल बिल्कुल बिल्कुल।
2: तो शमसी क्लब की तरफ से आपको सलूट पेश करते हैं, और जो हमें इस्लाम भेजते हैं बहुत बहुत शुक्रिया उनका, और आपकी पूरी मैनेजमेंट को सलूट पेश करते हैं, कितने चार्ज से आते हैं यहाँ पे और रौनक लग जाती है एफएम 101 पे।
0: थैंक यू, थैंक यू।
2: बीमारों के लिए दुआ, और जहाँ तक आपकी हमारी आवाज आ रही थी सलामती की दुआ, पाकिस्तान जिंदाबाद, पाक आर्मी पाइंदाबाद।
0: ओके जी, थैंक यू वेरी मच। یہ تھے سلیم درزی. اور جہاں بھی ابھی نو ڈاؤٹ گرمی بہت زیادہ ہے اور آپ نے زیادہ سے زیادہ جو ہے نا نیچرل جو ہے نا جو شربت ہوگی اسکنج بین ہوگی وہ استعمال کرنا ہے, کھیرا تر جو ہے اس کا زیادہ استعمال کرنا ہے, اس میں واٹر کانٹینٹ بہت زیادہ ہوتا ہے. کے ساتھ گرمیوں میں جو ہے نا آپ نے کوشش کرنی ہے کہ آپ لائٹ کلر کے کپڑے پہنیں, بلیک جو کلر ہے وہ زیادہ ہیٹ ابزارب کرتا ہے اس لیے اسے اوائڈ کریں, ٹھیک ہے نا. اور جو کول کلرز ہیں جو ہے نا جو فنکی سے جو نیون کلرز جسے کہا جاتا ہے گرین یلو ریڈ, یہ نیون کلرز ہیں اگر آپ سرچ کریں گے تو بھی آپ کو مل جائیں گے. دیز آر دا کلرز ویری ویری مچ ٹرینڈنگ دیز ڈیز. وائٹ جو ہے نا وہ تین چار کرتے جو ہے آپ کی وارڈروب میں سمر کے لیے ضرور ضرور ہونے چاہیے. جو وائٹ ہمیشہ گرمیوں میں پہنا ہوا بہت بہت اچھا لگتا ہے. ایک کالر جلدی سے لے لیتے ہیں. السلام علیکم. السلام علیکم. وعلیکم السلام. کون بات کر رہے ہیں, کہاں سے؟
3: جی جی ملک سیمو بان سیالکوٹ سے بات کر رہا ہوں. کیا حال آپ کا؟ ٹھیک ٹھاک ہے؟
0: بالکل ٹھیک ٹھاک. ویلکم ٹو دی شو.
3: اللہ پاک آپ کو سلام رکھے, آپ کو پوری ٹیم کو سب سننے والوں کو السلام علیکم. مجھے بہت زیادہ خوشی ہو رہی ہے, ایک گھنٹے سے میں ٹرائی کر رہا تھا لیکن نمبر نہیں مل رہا تھا. میں نے سوچا کہ نمبر پتہ نہیں ملنا کہ نہیں, لیکن اللہ پاک نے میری دعا قبول کر لی ہے. آپ بہت زیادہ کامیاب ہوں, بہت ساری دعائیں ایک تو مننا ہے آپ کے لیے. آپ اپنے والدین کا اپنا اور پاکستان کا نام روشن کریں.
0: چلیے آپ کی اتنی نیک دعاؤں کا بہت بہت شکریہ جی.
3: اور سنائیں پوری ٹیم کا, پوری ٹیم بھی ٹھیک ٹھاک ہے آپ کی ماشاء اللہ؟
0: ہاں جی بالکل ٹھیک ٹھاک فرسٹ کلاس. آپ سنائیں آپ کیسے ہیں سیالکوٹ میں, کیا حالات ہیں موسم کے؟
3: موسم بہت اچھا بنا ہوا ہے سیالکوٹ کا, اللہ آپ کو سلامت رکھے. چلو ٹھیک ہے, میں اور بھی لسنرز کو موقع دینا چاہتا ہوں وہ بھی آپ سے بات کر لیں.
0: تھینک یو ویری مچ, تھینک یو ویری مچ.
3: اللہ کے بان, جزاک اللہ.
0: اللہ کے بان. مجھے بہت اچھا لگتا ہے کہ سب ایک دوسرے کا خیال رکھتے ہیں, کہ جو اور بھی کالرز کافی دیر سے ٹرائی کر رہے ہیں وہ جوائن ان کر سکیں. جو ہے نا آپ کو چھوٹی چھوٹی سی چیزیں ہوتی ہیں جب آپ ایک دوسرے کا احساس کرتے ہیں, ایک دوسرے کا خیال کرتے ہیں نا, تو یہی چیز ہے جو زندگی میں ساری زندگی آپ کے ساتھ چلتی ہے اور آگے رہتی ہے. کیونکہ دیکھیں وقت جو ہے نا جب وہ گزر جاتا ہے نا تو اس کی قدر آپ کو تبھی آتی ہے جب وہ گزر چکا ہوتا ہے. اسی لیے کسی کا احساس کر لینا, خیال کر لینا یا کسی کے لیے کچھ کرنا, یہ ایسے ہی ہے جیسے کہ آپ جیسے کہ میں ہمیشہ کہتی ہوں کہ آپ نے ایسے درخت لگانے ہیں جس کی آپ نے چھاؤں میں نہیں بیٹھنا. یہ مت سوچیے اس کا مجھے کیا فائدہ ہوگا, میں کیا کروں گا یا کروں گی. بس لوگوں کے لیے آپ نے آسانیاں پیدا کرنی ہے, جانے سے پہلے دنیا میں جانے سے پہلے کچھ ایسا کر کے جائیں کہ لوگ آپ کو ہمیشہ یاد رکھیں. جہاں پہ میں نے تھوڑے سے ٹرینڈس کی بات کی تو وائٹ جو ہے نا گرمیوں میں بہت بہت اچھا لگتا ہے, تو وائٹ شلوار قمیض ضرور آپ کے پاس ہونی چاہیے گرمیوں میں. السلام علیکم, کون ہے ہمارے ساتھ؟
4: السلام علیکم. گرمی ہے میری, چار باری کال ملی ہے.
0: اچھا اچھا چلے جی آپ کی کال مل گئی جلدی سے. جی جی جی کیا کہنا چاہیں گے؟
4: تمام بیٹیاں دے نصیب بچے لگے, اللہ پاک انہاں دے گھراں وچ رحمت کرے, کرم کرے.
0: آمین.
4: بیٹی دے نصیب اپی ویکھو, بیٹی دے بخشن جڑے نا بہت اچھے ہیں, اللہ پاک سب دی بیٹی دے نصیب اچھے دے.
0: آمین آمین. پروگرام کا ٹائم جو ہے اپنے بالکل ختم ہو گیا.
4: اپی میری کال مل گئی, میرا دل خوش ہو گیا, سلیم آیا سی سارے اپی بھری جو
0: سب کو
4: سلام.
0: اوکے جی, اللہ حافظ. اللہ حافظ.
4: رب رکھا, اللہ حافظ.
0: تو زندگی میں چاہے آپ کم دوست بنائیں لیکن مخلص دوست بنائیں, ایسے دوست بنائیں, ایسے رشتے بنائیں جو ہر خوشی غمی میں آپ کے ساتھ ہوں, اور سب سے بڑی بات آپ کی خوشی میں انہیں تالیاں بجانا آتا ہو. پروگرام کا جو وقت ہے اپنے اختتام کو پہنچتا ہے, اپنا بہت خاص خیال رکھیے گا, خوش رہیے, خوشیاں بانٹتے رہیے, سانسوں نے ساتھ دیا. تو انشاءاللہ آپ سے ملاقات ہوگی نیکسٹ ویک, ابھی کے لیے اللہ حافظ.
5: One PM Pakistan Standard Time. Assalamu alaikum. This is Radio Pakistan. The news read by Asma Hafiz. First, the headlines. Prime Minister has directed authorities concerned to intensify search and rescue operations in the Arabian Sea for the crashed cargo plane. Pakistan and Sri Lanka have agreed to strengthen coordination in combating narcotics and enhance cooperation in police training. 10th martyrdom anniversary of Kashmiri youth leader Burhan Muzaffarwani is being observed today. In China, 21 people have been killed by heavy rains and landslides in Hubei and Gansu provinces.
6: This is FM 101.
7: Karachi, Lahore, Islamabad, Peshawar, Quetta, Hyderabad, Faisalabad, Sialkot, Multan, Bahawalpur, Sargodha, Larkana, Mithi, Bichha, Khairpur, Kohat, Pannu, Abbottabad, and Mirpur Azad Kashmir. The biggest FM radio network of Pakistan. Tune in to the one above, FM 101.
8: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan.

0: सुरर संगीत साजो आवाज आपका मनपसंद रेडियो चैनल FM 101।
1: प्रोग्राम सुनने वाले सारे भैन भरावां ते बुजुर्गां दी खिदमत विच तुहाडी मेज़बान साइमा बहुत सारे सलाम ते पुरखलूस दुआवां दा हदिया पेश करदी है। सुने भैन भराओ, असीं अपनी जिंदगी नूं पुरअसाइश बनाउण लई रात दिन मेहनत करने आ। ना खाण दी होश हुंदी है ते ना ही आराम दी फुरसत। बस इहो ही जनून रहिंदा है कि ज़्यादा तों ज़्यादा कमाईए ते जिंदगी नूं पुरअसाइश बनाईए। लेकिन सुने भैन भराओ, असीं इह नहीं सोचदे कि साडी दौलत ते हर आसाइश दा मज़ा साडी सेहत नाल मशरूत है, क्योंकि सेहत दे बगैर कोई भी शै चंगी नहीं लगदी। सुने भैन भरा, सेहत नूं हर शे तो ज़्यादा अहमियत दिओ ते रब ना करे जे तुसीं किसी भी बीमारी की अलामत महसूस कर रहे हो ते पाकिस्तान दे मायानास तबीब ते पेचीदा बीमारियां दे एक्सपर्ट जनाब प्रोफेसर सुलेमान साहब नूं फौरन मिलो। साडा पता ते फोन नंबर नोट कर लो। सुलेमान दवाखाना रजिस्टर्ड, पुल फ्लाईओवर बिल मुकाबिल मीनारे पाकिस्तान मेन रावी रोड लाहौर। फोन नंबर 042-377-2760 यानी 042-377-2710। मोबाइल नंबर है 03-400-414-2608 यानी 03-400-414-2608। ते साडा ईमेल एड्रेस है suleiman.dawakhana@gmail.com। जी सोने भैन भरा, हुण तुसी यकीनन मुंतजर होवोगे अपनी ईमेल ते SMS दे जवाब सुनन दे, ओ भी प्रोफेसर सुलेमान साहब दी जबानी। ते जनाब बुडीका मुक गईआं ते मैं हुण तुहाडी मुलाकात करानी आ यूनानी मेडिकल कॉलेज दे साबिक वाइस प्रिंसिपल, पाकिस्तान तिबी फाउंडेशन दे चेयरमैन ते अवार्डी ऑफ द गोल्ड मेडलिस्ट तबीब जनाब प्रोफेसर सुलेमान साहब नाल। सुलेमान साहब, तुसी अपनी तमाम तर मसरूफियात दे बावजूद साडे प्रोग्राम दी शान वधाई, जिहदे लई मैं तुहाडी बहुत बहुत शुक्रिया अदा करनी।
2: सहमा जी, शुक्रिया ते मैं अपने भैन भरावां दा करना वा जिहड़े मैनूं अपनी दुआवां विच याद रखदे ने ते मैनूं अपनी तिबी खिदमत दा मौका फराहम करदे ने।
1: जी बड़ी मेहरबानी। सुलेमान साहब
2: जी,
1: नाम की मीठी अंजाम की कड़वी बीमारी यानी शुगर, तुसी गुज़िश्ता प्रोग्राम विच बहुत ही मुफीद गल्लां दस्सियां सन। सुलेमान साहब
2: जी, हाँ जी,
1: शुगर दे फैलाओ ते नॉर्मल शुगर लैवल दे बारे भी सानूं आगाह करो जरा।
2: लो सहमा जी, मैं बड़िया जरूरी गल्लां करन लगा, जरा तुसी गौर नाल सुनना
1: जी। बिल्कुल,
2: ते सारे सुनने वाले जिहड़े ने ओह वी जरा गौर फरमान, इंशाल्लाह बड़ा नफा होएगा, बड़ा फायदा होएगा। सहमा जी, सुबह नहार मूँ यानी फास्टिंग जी शुगर है ना, वह 70 मिलीग्राम डेसीलीटर तो लैके 110 मिलीग्राम डेसीलीटर तक होनी चाहिए है। तो नाश्ते तो बाद 100 to 180 मिलीग्राम डेसीलीटर के दरमियान होनी चाहिए। सहमा जी, शुगर नहायत तेजी नाल फैल रही है।
1: बिल्कुल,
2: तो IDF यानी इंटरनेशनल डायबिटीज फेडरेशन के अदादो शुमार के मुताबिक इस वेले दुनिया में 28.5 करोड़ अफराद इस बीमारी का शिकार ने। तो जे यही हालत रही ते 2030 तक यह तादाद 40 करोड़ 38 लाख तो भी ज़्यादा हो जाएगी। सहमा जी, 1995 के दौरान बालग अफराद शुगर की शरह 4% थी।
1: अच्छा।
2: जी 2025 तक तकरीबन 5.8% तक हो जाएगी। सहमा जी, फिक्रमंदी की गल है वे कि तरक्की पजीर मुल्क यानी गरीब मुल्क इजाफा ज्यादा होगा। तरक्की याफ्ता ममालिक 2025 तक मर्ज की शराब 42% हो जाएगी, यानी मरीजों की तादाद 51 मिलियन तो 72 मिलियन हो जाएगी। इनके बरक्स गरीब मुल्क यह शराब 70% होगी, मरीजों की तादाद 84 मिलियन तो 128 मिलियन तक पहुँच जाएगी। यानी 2025 शुगर के 75% मरीज गरीब मुल्क के बाशिंदे होंगे। सहमा जी, एक फिक्र अंगेज गल है वे कि पाकिस्तान ज्यादा मरीज ऐसे ने जिन्हों की उम्र 45 to 62 साल के दरमियान है।
1: अच्छा।
2: यो उम्र है जो बंदा अपनी घरेलू जिम्मेदारियां मसलन बच्चों की शादी विआह की फिक्र ही चुंदा है।
1: बिल्कुल बिल्कुल।
2: इनके बरक्स तरक्की याफ्ता ममालिक शुगर की मरीजों की अक्सरियत 65 साल की उम्र होंगी है। सहमा जी, यह लम्मा फिक्र ही आए तो शुगर के खौफनाक फैलाओ न मद्देनजर रख के यह जरूरी है कि असी अपनी मामूल की जिंदगी तब्दीली लियाईए।
1: बिल्कुल।
2: तो मुनासिब खुराक के नाल नाल रोजाना की वाक या हल्की फुल्की वर्जिश न अपना मामूल बनाइए।
1: जी बेशक, ये बहुत ही जरूरी है ताकि असी इस खौफनाक बीमारी तो महफूज रहिए। सुलेमान साहब
2: जी, जी
1: तुसने शुगर के हवाले बहुत ही फिक्र अंगेज गल्लां दसियां ने, लिहाजा हर बंदे नू आज तो ही اس خوفناک بیماری دے خلاف جہاد کرنا چاہیے.
2: بالکل
1: سلیمان صاحب
2: جی جی.
1: بہترین معلومات دا بہت بہت شکریہ. تے ہون پیش ہے پروگرام دی پہلی ای میل جڑی رضوان صاحب نے تحریر کیتی ہے.
2: جی جی.
1: لکھتے نے کہ جناب علی میری عمر 36 سال ہے لیکن اولاد دی خوشی تو محروم ہاں. حیرانی تے فکر مندی دی گل اے وے کہ ساڈی ساری رپورٹس بالکل ایگزیکٹ نے. پھر سمجھ نہیں آندی کہ آخر بیماری دی کی وجہ ہے. سلیمان صاحب میرا دکھ دا اندازہ کوئی نہیں کر سکتا. اس خوشی دے بغیر میری زندگی ادھوری ہے. سلیمان صاحب میں تانوں اپنی ساری میڈیکل رپورٹس ارسال کر رہا ہاں.
2: جی.
1: مہربانی کر کے اپنی رائے تو آگاہ فرماؤ. شکریہ جی.
2: بیٹا جی ایک نہیں بلکہ کئی ایسی بیماریاں نے جنہاں دی تشخیص دے حوالے نال صرف ٹیسٹ رپورٹ تے انحصار نہیں کیتا جا سکدا.
1: جی بالکل.
2: میں تہاڈی رپورٹس ویکھیاں نے جڑی واقعی کلیئر نے لیکن پھر بھی کوئی نہ کوئی وجہ تے ہے نا.
1: بالکل.
2: جڑی بیماری دا سبب بنی ہوئی ہے تے اس وجہ مرض دی تشخیص ادوں ہوے گی جدوں تسی آپ دواخانے تے تشریف لیاؤ گے.
1: بالکل.
2: بیٹا جی یاد رکھنا کہ کوئی بیماری دی وجہ یعنی علت مرض دے بغیر نہیں ہوندی. لہذا خدا تے بھروسہ رکھو تے دعا کرے تے آ کے بیماری دی تشخیص تے علاج کراؤ. انشاءاللہ وجہ مرض دا علم ہی ہو جائے گا.
1: بالکل.
2: تے ان دا تدارک بھی. تسی فوراً ہی دعا کرے تے آؤ. سونے رب دی کرم نوازی نال علت مرض دور ہو جائے گی تے سونا رب اپنے حبیب صلی اللہ علیہ وآلہ وسلم دے صدقے تہاڈی دلی مراداں نوں ضرور پورا فرمائے گا تے تانوں اولاد دی نعمت وی انشاءاللہ ضرور ہمکنار فرمائے گا کیونکہ بے اولادی دا کام یا مکمل تے مؤثر علاج ساڈی دیسی جڑی بوٹیاں وچ موجود ہے.
1: بالکل جی صحیح فرمایا اور ان شاء اللہ تعالیٰ ساڈے بھائی نوں وی افاقہ ہوئے گا. اللہ پاک دے گھر دے رہے ہنیر نہیں. وہ پاک ذات چاہے تے مٹی تو بھی شفا ہو سکتی ہے.
2: بالکل.
1: لہٰذا رضوان بھائی تسی فوراً ہی پروفیسر سلیمان صاحب نوں ملو. ان شاء اللہ تعالیٰ تہانوں مایوسی نہیں ہوئے گی. سلیمان صاحب تسی مسائل سن کے تھک گئے ہوگے لہٰذا تسی تھوڑا جا ریسٹ کرو کیونکہ ادھی چھٹی دی ٹلی بج گئی ہے. میں سنن والیاں نوں ایڈریس نوٹ کرانی ہاں. سونی پین پرو اپنی تے اپنی فیملی دی مکمل صحت مندی واسطے پاکستان دے مایہ ناز طبیب تے عالمگیر شہرت یافتہ ہربل فزیشن جناب پروفیسر سلیمان صاحب نوں فوراً ملو. دواخانے دا پتہ تے فون نمبر احتیاط نال نوٹ فرماؤ. سلیمان دواخانہ رجسٹرڈ پل فلائی اوور بل مقابل مینارے پاکستان مین راوی روڈ لاہور. فون نمبر 042-377-2760 یعنی 042-377-2710. موبائل نمبر ہے 0300-414-2608 یعنی 0300-414-2608. تے ساڈا ای میل ایڈریس ہے suleiman.dawakhana@gmail.com. پتا تے فون نمبر ایک واری پھر نوٹ کر لو. سلیمان دواخانہ رجسٹرڈ پل فلائی اوور بل مقابل مینارے پاکستان مین راوی روڈ لاہور. فون نمبر 042-377-2760 یعنی 042-377-2710. موبائل 377-2760 یعنی 042-377-2760.

0: بھائی گوڑ, میں اپنی ذاتی بات بتاتا ہوں, میں کسی کی بات نہیں کرتا. میں نے آج تک زندگی میں کبھی کسی سے حسد نہیں کیا, میرا چاہے اپنا ہو, سکا ہو, چاہے بیگانا. بلکہ اس کی کامیابی میں میں سب سے پہلے اس کو مبارک دی ہے. چاہے اس نے کوئی گھر بنایا ہے, چاہے اس نے کوئی گھر بنایا ہے, چاہے اس نے کچھ کام کیا ہے, بزنس کیا ہے, وہ خوشی ہوتی ہے کہ یار اچھی بات ہے, یار اس نے ترقی کی ہے, یہ آگے بڑھا ہے.
1: اچھا, بالکل ٹھیک.
0: کسی کو دیکھ کے, اور ہونا بھی یہی چاہیے کہ آپ کسی کو دیکھ کے اچھا لگ, آپ کو خوش ہونا چاہیے کہ یار یہ بندہ, چلو آج یہ جو ہے آپ کا کوئی دوست ہے, آپ کا عزیز ہے, وہ ایک اچھی جگہ پہ پہنچا ہے.
1: بالکل,
0: اس کے لیے دعا کرے, اس کے لیے دعا کرے کہ اللہ تعالیٰ اس کو بہت ترقی دے.
1: بالکل ٹھیک, بالکل ٹھیک, زبردست ہے
0: کہ ہم. اور ایک چیز میں آپ کو بتا دوں, حسد جو ہوتا ہے نا, حسد, یہ ایک میں آج آپ کو ایک اور بات بتا دوں, شاید مقابلہ شروع ہو جائے ابھی.
1: جی,
0: حسد سب سے زیادہ عورتوں میں پایا جاتا ہے.
1: اچھا, بندوں میں نہیں پایا جاتا؟
0: نہیں نہیں, میں آپ کو ایک چھوٹی سی مثال دیتا ہوں. آپ صبح نئے کپڑے پہن کے چلے جائیں اپنے آفس, شوز, زیادہ سے زیادہ میں آپ کو ایک بار دیکھوں گا, آپ کو مبارک دوں گا, کہوں گا واہ ڈاکٹر صاحب آج تک کیا بات ہے, ماشاء اللہ کیا اچھے لگ رہے ہیں. وہ سارا دن بعد میں نوٹس ہی نہیں لوں گا نا آپ کو خیال, لیکن لیڈیز میں وہ اگر اس نے دوسرے کو دیکھ لیا نا پہنا ہوا, بس پھر تو اخیر ہو جائے گی.
1: بالکل,
0: اس نے کہنا کہ یہ اس نے پہنے کیوں ہیں, جب تک میں نہ پہن لوں گی نا اس سے اچھا والا, بس مجھے چین نہیں آنا.
1: چلے ٹھیک ہو گیا سر, یہاں پہ پھڈے والی بات ہی آپ نے کر دی ہے. چلے سارا خیال لگ گیا,
0: جینوئنلی بات کر رہا ہوں, یہ جینوئنلی بات کر رہا
1: ہوں سر. تھینک یو سر, میں آپ کو
0: بالکل مدد سمجھ گیا. آپ دو جوڑوں میں ایک سال گزاریں گے نا, آپ دو جوڑوں میں ایک سال گزار لیں گے یا تین میں, مجھے بتائیں کوئی لیڈیز سال ایک سال میں تین جوڑے سے گزاریا کرتی ہے؟
1: سر تجھے میرا شو بند کرانا ہے.
0: اب میں سنوں گا یہ شو پورا اور دیکھوں گا کیا ریئیکشن آتا ہے.
1: سر تھینک یو, تھینک یو ویری مچ, تھینک یو, اللہ حافظ. اچھا بھٹی صاحب تھے, عامر بھٹی صاحب, ان کا اپنا پوائنٹ آف ویو ہے. اور خواتین کے حوالے سے بات یہ ہے کہ مردوں میں بھی جیلسی پائی جاتی ہے, ووکل کون ہوتا ہے, ووکل. وعلیکم السلام, سیدہ بنت ختیجہ نے جوائن کیا, وعلیکم السلام. خواتین ذرا زیادہ ووکل ہوتی ہیں, دے آر مور ایکسپریسو, اینڈ آئی ہیو بین ٹیلنگ یو مینی ٹائمس, میں نے آپ سے اس بات کا تذکرہ بہت زیادہ کیا اور اس کو آپ کے سماعتوں کی نظر بار بار یہ میں نے بات کی ہے کہ خواتین اور مرد ان میں فرق ہی صرف جذبات کے اظہار کا ہے. خواتین اظہار کر دیتی ہیں, مرد حضرات ذرا کنے ہوتے ہیں, اندر رہ کے بیٹھ جاتے ہیں بات کو. تو مردوں میں بھی پائی جاتی ہے, خواتین میں ہی نہیں پائی جاتی ہے, میرا پوائنٹ آف ویو ہے. اور ہر کسی کا پوائنٹ آف ویو ہے, اس کا ظاہر ہے میں احترام کرتا ہوں, اور ایسی کوئی بات نہیں. اینی ویز لیٹس کم ٹو دا پوائنٹ, حسد اور مقابلہ, کمپٹیشن اینڈ جیلسی. تھینک یو ویری مچ کول, آئی ایم فائن, تھینک یو ویری مچ فار آسکنگ. ایموشن از ناٹ جینڈر بیسڈ, صحیح کہہ رہی ہے, لیکن ان کو دبانا, بنت ختیجہ کہتی ہیں ایموشن جو جینڈر بیس نہیں ہوتا, بالکل ٹھیک کہا ہے, لیکن ان کو دبانا اور ایکسپریس کرنا تو سم تھنگ ریئلی امپورٹنٹ. اینی ویز یہاں پہ ہم بات کر رہے ہیں, اور آگے اس کے بعد میں اپنا فیڈ بیک بھی دوں گا. آئی ایم ویٹنگ ایکچولی فار دا نیوز بریک, اگر آتی ہے اس کے بعد ہم یہاں پہ, بڑے دن ہو گئے میں نے یہاں پہ غزل نہیں چلائی, میں نے پلے دیٹ غزل انتظار بائی فیض احمد فیض, وہ پلے کریں گے, اس کے بعد پھر میں واپس آؤں گا. ابھی دو منٹ ہیں, آئی وانٹ ٹو ٹیک کال. ہیلو, السلام علیکم.
2: السلام علیکم.
1: وعلیکم السلام,
2: سر میں محمد اویس بات کر رہا ہوں.
1: ہاں یہ اویس, آفٹر لانگ ٹائم, کیا حال ہے؟
2: الحمد للہ سر, بالکل بہترین. آپ سنائے, آپ اچھے؟
1: ہاں نہیں, میں اچھا تو نہیں ہوں,
2: ماشاء اللہ جی بہت اچھے ہیں آپ. بڑے عرصے کے بعد ویسے بات ہو رہی ہے, رمضان کے بعد.
1: یس, آفٹر لانگ ٹائم, صحیح کہہ رہے ہیں.
2: بہت
1: اچھا سناؤ نا کچھ. اویس مجھے یہ بتاؤ, دو لوگوں کے درمیان تیسرے کے آنے سے جیلسی ہوتی ہے, کمپٹیشن آتا ہے؟
2: دو لوگوں کے درمیان جب تیسرا آتا ہے نا تو پھر آپ کو پتا ہے کیا ہوتا ہے,
1: کیا ہوتا ہے, جیلسی یا کمپٹیشن. اس کے آنے کے بعد دوسرا اپنی کوششیں, اپنی محنت زیادہ کر دیتا ہے, یا محض یہ سوچتا ہے کہ یہ کیوں آ گیا؟ मेरे होते हुए इसकी क्या जरूरत थी?
2: सर मुझे तो ये लगता है कि बस बर्बादी ही होती है जब दो लोग होते हैं आपस में और अगर तीसरा कोई आ जाए तो फिर जाहिर सी बात है कि मतलब सही नहीं होता,
1: सही नहीं होता वो तो बिल्कुल मुझे पता है सही नहीं होता, फिर बंदा जो है ना साइड पे बैठ के रोता रहता है। पंजाबी च कही दा गोडियां च सिर दे के बंदा रोंदा रहिंदा, लै सारी उम्र मैं तरले पाए मेहनतां कीतियां नखरे उठाए और आके कोई और ले गया। मुझे चेक करना दे, न्यूज ब्रेक है जी,
3: खबरें सुनिए, अहम खबरों का खुलासा। वज़ीर आज़म ने कहा है कि शमसी तवानाई के जरिए माहौल दोस्त और सस्ती तवानाई का फरोग कौमी तवानाई पॉलिसी का अहम हिस्सा है। चीफ ऑफ डिफेंस फोर्सेस ने इस आज़म का अयादा किया है कि सरहद पार से होने वाली दहशतगर्दी को रियासत की पूरी ताकत के साथ कुचल दिया जाएगा। फौज के शोबे तालुकात यामा के डायरेक्टर जनरल ने कहा है कि सिक्योरिटी फोर्सेस दहशतगर्दों का हर जगह ताकुब करने और उन्हें कैफरे किरदार तक पहुंचाने का पुख्ता आज़म और वाज़े सोच रखती हैं।
1: ऑल राइट जी, वेलकम बैक, हमारे साथ अवैस थे कॉल पे। हाँ जी अवैस, अब आपको आवाज आ रही? हेलो,
2: बिल्कुल आ रही है सर।
1: हाँ जी, तो कंपटीशन और जेलसी,
2: जेलस नहीं होना चाहिए और मुकाबला करना चाहिए,
1: मुकाबला करना चाहिए, जेलस नहीं होना चाहिए, मतलब जो आ रहा है उसको आने दें।
2: वैसे जेलस होना नहीं चाहिए लेकिन बस
1: मतलब फिर तीसरे को आने दें, जेलस ना हो।
2: नहीं नहीं सर, अभी जो पिछले कॉलर ने बात की ना कि वैसे जो जेलस होती हैं वो लेडीज ही होती हैं ज्यादातर,
1: ये कंट्रोवर्शियल बात आप सुनाओ, क्या सुनाओगे?
2: क्या सुनाएंगे,
1: खरी खरी ना सुनाना, बाकी कुछ
2: सुनाएंगे या
1: जो दिल करता सुनाओ।
2: जो ख्याल थे ना कयास थे वही लोग मुझसे बिछड़ गए,
1: जो ख्याल थे ना कयास थे,
2: जो ख्याल थे ना कयास थे वही लोग मुझसे बिछड़ गए, जो मोहब्बतों की आसास थे वही लोग मुझसे बिछड़ गए, जिन्हें मानता ही नहीं ये दिल वही लोग हैं मेरे हमसफर, मुझे हर तरह से जो रास्ते वही लोग मुझसे बिछड़ गए, मुझे लम्हा भर की रफाकतों के शराब और सताएंगे, मेरी उम्र भर की जो प्यास थे वही लोग मुझसे बिछड़ गए।
1: वाह,
2: ये ख्याल सारे हैं आरजी, ये गुलाब सारे हैं कागजी,
1: वाह
2: आरजू की जो पास थे वही लोग मुझसे बिछड़ गए,
1: बिछड़ गए, बिछड़ गए, क्या बात है।
2: जिन्हें कर सका ना कबूल मैं, जिन्हें कर सका ना कबूल मैं, उन शरीके राहे सफर हुए, जो मेरी तलब मेरी आस थे वही लोग मुझसे बिछड़ गए, मेरी धड़कनों के करीब थे, मेरी चाह थे, मेरा ख्वाब थे, वो जो रोज और शब मेरे पास थे वही लोग मुझसे बिछड़ गए।
1: बहुत अच्छा,
2: वही लोग मुझसे बिछड़ गए।
1: कहाँ से लाते हो इतना दर्द?
2: नहीं सर दर्द नहीं है,
1: मुझे भी थोड़ा सा चाहिए।
2: सर वैसे जैसे आप उल्टी पढ़ते हैं वैसे तो मैं ही पढ़ सकता, मतलब आपकी आप जब पढ़ते हैं तो बहुत फीलिंग आती है।
1: मैं तो सादी सादी पढ़ता हूँ, आप लोग तो लय में पढ़ते हैं, आपकी तो बात और।
2: सर मैं आपको एक दो छोटे छोटे सुनाता हूँ, और वैसे सर मैं पता है क्या सोच रहा था, मैंने कहा कि चलो आज सर को कॉल करेंगे और कहेंगे कुछ दम डाले, ठीक है
1: जी।
2: क्योंकि सर बहुत बेचैनी है आजकल, पता नहीं बेचैनी पीछा क्यों नहीं छोड़ रहे।
1: मैं कुछ अभी चलाऊंगा आपके लिए, आपने सुनना है।
2: कोई दम करें सर, कोई दम करें, कोई नुस्खा बताएं।
1: अरे क्या बात है, इस तरह की पोएट्री भी है।
2: एक है ना कि कल दोपहर अजब सी एक बेदिली रही,
1: हाँ
2: कल दोपहर अजब सी एक बेदिली रही, बस तीलियां जला जला के बुझाता रहा हूँ मैं।
1: बहुत अच्छा, वेरी नाइस।
2: और मैंने माना मैंने माना जुदाई मेरा मुकद्दर है, मगर ये बात मुझसे ना कहो खुदा के लिए। और कोई मुझे कहता है कि किसी के लफ्ज है कि तुम्हारा क्या बिगाड़ा था, तुम्हारा क्या बिगाड़ा था कि तुमने तोड़ डाला है, ये टुकड़े में नहीं लूंगा, मुझे दिल बना के दो।
1: बहुत अच्छा, वेरी नाइस।
2: और सर एक आखिरी है कि ये मैं कहता हूँ कि अपने हाथों की लकीरों को ना बदल पाया मैं,
1: वाह वाह,
2: अपने हाथों की लकीरों को ना बदल पाया मैं, नसीब वालों से बहुत हाथ मिलाए मैं।
1: ओए लोशे छागे, थैंक यू, आपने बहुत सारा ख्याल रखो। अभी यहाँ पे मैं प्ले करने लगा हूँ उसको, आपने सुना, ठीक है,
2: थैंक यू,
1: अल्लाह हाफिज। बड़ा अच्छा, बड़ा पुराना लिसनर है, और देर इज पेन एक्चुअली इन हिज वॉइस, कुछ दर्द है। एक दफ़ा इसने किस्सा सुनाया भी था, आई रिमेंबर, और जो पुराना सुनते हैं उनको भी शायद याद हो। अभी सवाल मेरा वहीं पे है, मैं उस डिस्कशन की तरफ नहीं जाना चाहता। मैंने जानबूझ कर उससे ये सवाल पूछा कि दो में जब तीसरा आता है तो कंपटीशन होता है, जेलसी होती है, और जेलसी और कंपटीशन इसमें फ़र्क क्या है, हसद और मुकाबले में फ़र्क क्या है, इसकी असल वजह क्या है, इसकी असल तारीफ क्या है, ये आपने मुझे बताना है। एंड ओके, आप लोगों के मैसेजेस आए हैं, फरीन शहजादी ने हमें ज्वाइन किया, थैंक यू वेरी मच, दस्तक हैं, थैंक यू वेरी मच, सलाम किया फरहीन ने सबको, और वालेकुम सलाम। दस्तक ने कहा जीतने वाले के पास असद होता है, हारने वाले के पास हसद। अच्छा है कबल नाज आरजे साहब, जेलेसी तो हर इंसान में पाई जाती है, कोई मैं से बोल के, कोई मुंह से बोल के जाहिर करता है, कोई अपनी अक्कड़ से जाहिर कर देता है। अच्छा अच्छा अच्छा, ओके, गॉट इट जी कवल नाज जी, थैंक यू वेरी मच। आज डॉक्स वाइब ने लिखा, दो के दरमियान तीसरा आने से जेलसी ही होती है, 100%। ये भी ठीक है। अभी यहाँ पे मैं गजल लगाता हूँ, अरे बड़े दिनों के बाद इंतजार, थोड़ा सा मैं भी टेम्पो में आ जाऊंगा, फिर इस मौजू पे बात करते हैं, मौजू बड़ा मजेदार है, ये मेरा सवाल है बल्कि, और आज मैं चाहता हूँ इस पर थोड़ी सी बात हो, और आप मुझे सिखा के भेजें कुछ फर्क।
4: इंतजार जब से,
1: तेरा इंतजार जब से, तेरा इंतजार जब से है, ओए उम्र जो है शब रोज गुजरती जाती है, दिन चढ़ता है ढल जाता है, शम इंतजार है जो रोशन की तेरे जाने के बाद, अब भी उसी तरह से जलाए बैठे हैं।

0: لاہور، کراچی، ملتان، فیصل آباد، اسلام آباد، پشاور، کوئٹہ، کراچی، سیالکوٹ، سرگودا، اور اس کے ساتھ ساتھ جہاں جہاں تک ایف ایم 101 کی ٹرانسمیشن سنی جا رہی ہے، تھرو فریکوینسی ہو سکتا ہے، انٹرنیٹ کے ذریعے ہو سکتا ہے، پوری دنیا میں جہاں جہاں پہ فریکوینسی کے ذریعے سے سنا جا رہا، ہو سکتا ہے کہ آپ کے ملک میں وقت ڈفرینٹ ہو، لیکن جذبات ایک جیسے ہوتے ہیں، وہ ضروری نہیں ہے کہ وقت دیکھ کر جذبات پلٹا کھائیں، کسی بھی لمحے کوئی بھی جذبہ اثر کر سکتا ہے، ایسا ہوتا ہے یا نہیں ہوتا ہے؟ جب کوئی انتہائی ناراضگی اور شدت کے ملے جلے جذبات سے یہ پوچھتا ہے کہ تم کہاں تھے آخر، تو احساس نمایاں ہو جاتا ہے کہ ضرورت شاید اسے بھی ہے، محبت شاید اسے بھی ہے، چاہت شاید اسے بھی ہے، انتظار اس کو بھی ہے۔ کبھی کبھی یہ احساس محسوس کرنے کا دل چاہتا ہے، بالکل اسی طرح سے جیسے کبھی کبھی مکان میں رہتے ہوئے دل کے اندر یہ خیال پیدا ہوتا ہے کہ آخر جس جگہ میں پہنچا ہوں، یہ میرا وجود مجھے عطا کیوں نہیں کر پا رہا، یہ مجھے مجھ سے ملوا کیوں نہیں پا رہا ہے۔ انسان جب ایسی کیفیات سے گزرتا ہے، جب ایسے احساسات سے گزرتا ہے، جب ایسے جذبات سے گزرتا ہے کہ ایسا محسوس ہو کہ آخر یہ تو وہ جگہ ہے جہاں پہ آ کر مجھے سکون ملنا چاہیے، جہاں پہ آ کر مجھے بے چینی میں بھی ایک عجیب سی لذت کا احساس ہونا چاہیے، جہاں پہ آ کر مجھے یہ لگنا چاہیے کہ یہاں پہ آ کر میں ٹھہر سکتا ہوں، یہاں پہ آ کر میں رو سکتا ہوں، یہاں پہ آ کر میں ہنس سکتا ہوں، یہاں پہ کوئی بھی میرے جذبات کا نیگیٹو پوائنٹ نہیں اچھالے گا ڈاکس، یہاں پہ آ کر کوئی یہ نہیں کہے گا کہ یہ تو تمہارے ہر روز کا رونا ہے، تم تو اسی طرح سے سوچتے ہو، تمہارے ذہن میں تو یہی خیال گردش کرتے ہیں، تم تو اسی طرح کے انسان ہو، اب تمہاری بات میں کوئی وزن نہیں ہے، اب تمہارے جذبے میں کوئی وزن نہیں ہے۔ جب انسان کو ایسا محسوس ہونے لگے، جب انسان کو ایسی اذیت، ایسی دوہری تکلیف، میں کہوں گا کہ ایک طرف انسان گھر کا احساس محسوس کرنے کی کوشش کر رہا ہوتا ہے، ایک طرف انسان کو یہ محسوس کرنا چاہتا ہے کہ یہ الگ نہیں ہے، یہ میری ذات کا حصہ ہے، اس کو میری ذات کا حصہ ہونا چاہیے، اور مجھ سے پہلے اس کو میرے اندر کی خبر مل جانی چاہیے کہ میرے یہ جو جذبات ہیں، کہ میرے یہ جو احساسات ہیں، یہ دکھاوا نہیں ہے، یہ جان بوجھ کر کی گئی کوئی سازش نہیں ہے، یہ وہ محسوس کر رہے ہیں، یہ وہ چیز اپنے اندر آنسوؤں کی صورت میں بار بار اچھال رہے ہیں، الفاظ کی صورت میں نکال کر باہر پھینک رہے ہیں کہ شاید اس ایکشن کا ریئیکشن اور طرح سے مل جائے، یا جس طرح سے میں نے سوچا ہے ویسے مل جائے۔ انسان بعض اوقات مختلف کیفیات میں ہوتا ہے، اور جب انسان کو یہ محسوس ہونے لگے کہ جس جگہ پہ میں رہتا ہوں یہ جگہ نہیں ہے، تو پھر وہ تلاش میں نکل پڑتا ہے۔ ایسی صورت میں میں یہ بالکل نہیں کہوں گا کہ خمیازہ کسی ایک کا ضرور ہوتا ہے، لیکن یقین کریں کہ ہوتا ہے، ہو سکتا ہے کہ آپ کی زندگی میں وہ انسان موجود ہو جس کو آپ نے توجہ نہ دی ہو، جس کو آپ نے احساس نہ دیا ہو، یا پہلے پہل شروعات میں، جیسے بہت سے لوگ کہتے ہیں کہ اس وقت تو میں نے بھی وقت دیا تھا، اس وقت تو نیا تھا نا، تو وقت دینا ضروری ہوتا ہے، لیکن پھر اس کے بعد گھر کی مرغی دال برابر ہو جاتی ہے، پھر کوئی مسئلہ نہیں ہوتا، پھر تو اس کو یہ جان لینا چاہیے، اس کو یہ احساس ہونا چاہیے کہ ہمارے پاس اور بھی بہت سے کام ہیں اور بھی بہت سے کاموں کو صرف اور صرف ایک بہانہ بنایا جاتا ہے، جبکہ کام تو اس سمے بھی ہو رہے تھے، اس وقت بھی ہو رہے تھے جب آغاز کیا تھا۔ آپ نے دیکھا ہے کبھی بادل کو برستے ہوئے، کبھی کبھی آغاز میں وہ بہت آہستہ بھی برستا ہے، اور پھر آہستہ آہستہ एक शिद्दत की शक्ल इख्तियार कर लेता है, और कभी कभी वो बादल बहुत शिद्दत से आगाज में बरसता है, लेकिन आहिस्ता आहिस्ता आहिस्ता आहिस्ता वो अपनी शिद्दत कहीं खोना शुरू करता है, और फिर बहुत आहिस्ता आहिस्ता वो बिल्कुल ख़त्म हो जाता है। कभी कभी मुझे ऐसा लगता है कि जज्बों का भी यही हाल है कि कभी कभी शिद्दत से शुरुआत का आगाज, शुरुआत में आगाज करते हैं बड़ी शिद्दत से, बड़ी दिल जमी से, एहसास से मुकम्मल लिबरेज होकर, लेकिन उस बरसते हुए बादल की तरह वो भी आहिस्ता आहिस्ता अपनी शिद्दत खत्म कर बैठते हैं। ऐसा हो जाता है। बहरहाल डॉक्स, आप क्या कहते हैं इस बारे में? आपको क्या लगता है कि आगाज में जो शिद्दत होती है, आगाज में जो किसी इंसान को यह एहसास दिलाया जा रहा होता है कि तुम बहुत ज्यादा अहम हो, वो इंसान जिसको बाद में यह एहसास आ लेता है कि ये वो जगह नहीं है जिसको मैं घर समझ बैठा था, आगाज में जब इतनी शिद्दत के साथ उसको एहसास दिया जा रहा हो, और फिर एक वक्त में आहिस्ता आहिस्ता उसकी इज्जत, उसकी शिद्दत, उसकी मोहब्बत, वो तमाम चीजें आहिस्ता आहिस्ता बिल्कुल खत्म होता हुआ वो महसूस करे, क्या कहते हैं आप कि क्या उसका आगाज भी सच में वही था जो अब इख्तिताम पे आहिस्ता आहिस्ता खत्म होता चला जा रहा?
1: देखें, इसका ताल्लुक जो है आपके जाती तजर्बात पे है, और हर किसी का तजर्बा
0: डिफरेंट होता है,
1: मुख्तलिफ होता है, और हर किसी के सोचने का अंदाज मुख्तलिफ है, चीजों को देखने का अंदाज मुख्तलिफ है।
0: बिल्कुल ऐसे ही
1: लम्हे भर को ये कैफियत तो जागती है कि मेरी कदर, मेरी वक्त अब वो नहीं रही जो पहले थी, वक्त के साथ ये बदल गई।
0: हाँ,
1: शुरू में बिल्कुल एक बच्चे की तरह से जब उसको नया कोई खिलौना मुयस्सर आता है तो वो उस खिलौने को हर वक्त अपने साथ उठाए फिरता है, रात को उसे लिपट के सोता है, दिन में पहला ख्याल उसका होता है। फिर एक अरसा गुजर जाने के बाद उस खिलौने को देखता है, फिर उसकी जांच पड़ताल करने के लिए कोई पेचकस, कोई स्क्रू, कोई चीज़ उठाएगा, उसको खोलेगा, खोलने की कोशिश करेगा, उसके अंदर झांकने की कोशिश करेगा इसके अंदर क्या है। अगर खोल लेगा तो बनाने वाला वो नहीं है, उसे उधेड़ के छोड़ देगा,
0: उसे उधेड़ के छोड़ देगा। ओह माय गॉड।
1: और अगर खोल ने में कामयाब नहीं होता, जो कि मोस्ट ऑफ द टाइम नहीं होता, तो उसका इंटरेस्ट, उसकी जाहरी हालत से उसकी जो दिलचस्पी होती है वो मुकम्मल हो चुकी होती है,
0: खत्म हो चुकी होती है,
1: मुकम्मल हो चुकी होती है। दोनों लफ्ज मुख्तलिफ हैं,
0: डिफरेंट हैं।
1: ना मैंने कहा कि भर चुकी होती है, ना मैंने कहा खत्म हो चुकी होती है,
0: यानी मुकम्मल हो चुकी
1: होती है। मैंने कहा कि मुकम्मल हो चुकी होती है, यानी जो उसने सोचा
0: स्टेजेस पार हो चुकी होती है कंप्लीट,
1: और वो तलब पूरी की, उसके साथ लिपट के सो लिया, उसके ख्यालों में
0: खो लिया,
1: उसके मिलने से पहले उसके लिए रो लिया, उसके मिल जाने के बाद अपनी तस्कीन हासिल कर ली, और अब आगे की मंजिल क्योंकि तय नहीं हो पाती इसलिए उसे ताक कर एक तरफ रख छोड़ता है, और फिर उसकी अहमियत इसलिए कम हो जाती है, फिर कोई नया खिलौना मुयस्सर आ जाए
0: उससे भी ज्यादा दिलचस्प,
1: या फिर उसका कोई नया पहलू निकल आए जो उसको पहले ना पता हो तो फिर दिलचस्पी कायम रहती है।
0: अब ये जितनी बातें आपने की हैं, क्या मैं इसको इंसान के जिम्मे में भी ले सकता हूं?
1: हाँ जी। मैं देखें बहुत सारी बातें मैं करता हूँ जो आफाकी है, यूनिवर्सल है, तो अक्सर मैं कहता हूँ और मेरा मैं कोशिश ये करता हूँ जो बैठ के मैं अकेला सोचूं तन्हाई में, तो मैं उन चीजों को जिसे अंग्रेजी में हम लफ्ज इस्तेमाल करते हैं रिलेट करना, जोड़ने की कोशिश करता हूँ, ताने बाने बुनता रहता हूँ कि कहाँ ये मेरे से बाहैसियत इंसान आके जुड़ती है या बाहैसियत इंसान कभी मैंने किसी को उधेड़ के छोड़ा,
0: ओह माय गॉड,
1: या कभी मैंने किसी के साथ अपनी दिलचस्पी मुकम्मल हो जाने के बाद उसको ताक में रख के छोड़ा। तो जिस कैफियत से मैं गुजरता हूं तो ऐन मुमकिन है मेरी वजह से भी कोई इस कैफियत से गुजरा हो।
0: आपने ना एक बात बड़ी खूबसूरत की कि या फिर कोई नया पहलू निकल आए जिसके बारे में पहले पता ना हो,
1: जिसके बारे में पहले पता ना हो।
0: अब ये उस खिलौने की दस्तरस में नहीं है कि वो अपने आप को छुपा ले, अपने सारे पहलू वो उसके सामने आया ना करे।
1: अब इंसान की अगर बात की जाए,
0: जी हाँ, यहां से एक अलग पॉइंट है।
1: इंसान में जिसे हम कहते हैं एडॉप्टेबिलिटी, यानी सूरत हाल के मुताबिक ढल जाना, ये सलाहियत इंसान में पाई जाती है।
0: ये सलाहियत इंसान में
1: पाई जाती
0: है, रंग जाता है इंसान।
1: और ये जो जितनी आपने बातें की इनका ताल्लुक इंसानी नफ्सियात से है, और इंसानी नफ्सियात में जब आपको ये एहसास होने लगे कि मेरी अहमियत या मेरी वैल्यू अब कम हो रही है, तो उस सूरत में अब आपको तय करना है कि मुझे अगर इसी मकाम पे रहना है और इसी शख्स के साथ रहना है तो मुझे फिर अपने रवैये और अपने अंदाज को थोड़ा मुख्तलिफ करना पड़ेगा, क्योंकि मेरे एक ही तरह के अंदाज ने बोरियत का एहसास पैदा कर दिया है मेरे होने में।
0: ओह माय गॉड, हाँ,
1: तो ये सलाहियत है। अगर तो आप ये कर सकते हैं तो अच्छी बात है, अगर नहीं कर सकते तो फिर इसके साथ जीना सीख लें।
0: यकीन करें कि बहुत अरसे के बाद ना आज आप वो वाली बात कह रहे हैं जो मेरा दिल चाह रहा था सुनने का। नहीं, कभी कभी आप
1: नहीं कर सकते तो फिर इसके साथ जीना सीख लें।
0: यकीन करें कि बहुत अरसे के बाद ना आज आप वो

0: فرشتے غائب کر دیں, اس نگاہ کو طلب ہوگی, وہ کدھر گیا؟
1: وہ کدھر ہے,
0: یہ کدھر گیا؟
1: ہاں
0: یہ کرسی وہاں سے اب غائب کر دیں, وہ کہیں گے کرسی تو یہاں تھی, یہ کدھر گئی؟
1: یہ اس شخص نے یہ کبھی احساس مجھے دیا ہی نہیں تھا, یا یہی احساس ہمیشہ مجھے ملتا تھا؟
0: سیٹنگ بدل دیں آل ٹوگیدر, کمرے کی.
1: ہاں
0: میں اکثر یہ بات کرتا ہوں, آپ اپنے اندر اگر چاہتے ہیں کہ تبدیلی آئے, آپ کی سوچ اگر لگتی ہے آپ کو پھنس گئی ہے, آپ کو اندر بے چینی, اس طرح آپ کی کیفیت ہے, الجھنے ہیں, خیالات آپ کے پریشان کرنے لگے, اپنے کمرے کی سیٹنگ کو بدل دیں جہاں آپ سوتے ہیں. اس ایک محض سیٹنگ سے بدل دینے سے آپ کے خیالات بدل جائیں گے اور اس کا امپیکٹ آتا ہے. یہ صرف کمرے کا نہیں, یہ آپ کی ذات کا بھی تعلق ہے.
1: بہت خوبصورت بات,
0: اپنی ذات کی سیٹنگ بھی بدل دیں. تو جو آپ کی پرانی ذات دیکھنے کا عادی ہے, آپ اکثر ایسے لوگوں کو ملتے ہیں جو کافی عرصے کے بعد آپ کو ملے, جب آپ کو ملتے ہیں وہ کہتے ہیں یار تو کتنا بدل گیا ہے,
1: اتنا بدل گیا ہے,
0: پہلے تو ایسے کرتا تھا اب تو ایسے کرتا.
1: دلچسپی
0: وہ کہتے اچھا تو کیا کرتا ہے اب, کیا کرتا ہے, اچھا یہ کیسے کیا, اچھا اچھا یار کسی دن مجھے بھی بلا نا اپنے شو میں, یار بتا یار. وہ پھر جا کے بتاتا ہے سارا کو, کوٹ کرتا ہے. اگر آپ ویسے ہی ہوں, کچھ ایسے بھی لوگ ملتے ہیں جنہیں ملنے کے بعد آپ اسے اینڈ پہ ایک جملہ دے کے جاتے ہیں, تو نہیں بدلے گا.
1: ہاں کچھ ایسے بھی لوگ ہوتے ہیں,
0: تو کل بھی این جی سی, تو آج بھی این جی, تو نہیں,
1: تو اپنی زندگی اس طرح ہی برباد کر,
0: اسی طرح رہے گا. یہ سیٹنگ بدلنی پڑتی ہے,
1: سیٹنگ بدلنی پڑتی ہے.
0: اگر آپ نہیں بدلیں گے تو مکان لگنا شروع ہو جائے گا گھر,
1: اور اگر نہیں بدلیں گے تو پھر مکان رہے گا, اگر بدل لیں گے تو پھر گھر شروع ہو جائے گا لگنا.
0: سر اگر یہی کہہ رہا ہوں نا, نہیں بدلیں گے تو مکان لگنا شروع ہو جائے گا.
1: ہاں یس,
0: تو آپ کو آج یہ گھر مکان میں اگر بدلتا نظر آیا ہے, کل کسی اور گھر کو بھی جا کے آپ مکان میں بدل دیں گے. آپ کر رہے ہیں, کسی اور کو الزام کیوں دے,
1: کیوں دے رہے ہیں؟
0: میں ہوں, آپ ہیں, سب کچھ. میں اکثر آپ کے ساتھ بھی بیٹھا ہے بات کرتا ہوں,
1: میں چاہتا ہوں ایک لائن کہ اس کا مطلب ہے کہ اگر آپ کو یہ لگ رہا ہے کہ جس جگہ آپ پہنچے ہیں ابھی اس جگہ سے بھی آپ کو گھر جانا ہے, تو یہ اس کی سب سے بڑی وجہ آپ ہی ہیں,
0: آپ ہی ہیں,
1: آپ کی اپنی ذات ہے.
0: آپ ہے. میں اکثر یہ کہتا ہوں, اور میں نے جو سیکھا ہے, اور میں آپ سے بھی بات کرتے ہوئے جملہ دہراتا ہوں, کہ میرے سے بڑا سیلفش انسان کوئی نہیں, آپ سے بڑا کوئی نہیں. آپ یہ کہتے ہیں کہ میں نے تمام عمر اپنے ماں باپ کی خدمت کی, میں نے تمام عمر اپنے دوستوں کا خیال کیا, میں نے اپنی ذات کو بلائے طاق رکھا, میں نے اپنی ذات کو پیچھے رکھا, اور میں نے دوسروں کا خیال کیا, اپنے لیے کبھی نہیں جیا, میں نے ہمیشہ
1: میں نے
0: آپ کی اپنی چاہت تھی,
1: یس
0: میری چاہت تھی, جب میں نے خود سے چاہ کر دوسروں کے لیے کیا,
1: ہاں
0: تو اس کا مطلب ہے میری اپنی خواہش تھی تو میں نے کیا. وہ لوگ بھی موجود ہیں جو نہیں کرتے کیونکہ ان کی خواہش نہیں تھی. آپ کی خواہش آپ کی سیلفشنس آپ کی ذات کو ترتیب دیتی ہے.
1: بہت خوبصورت بات.
0: یہ آپ اور میں ہم سب مل کے کرتے ہیں, اسی لیے میں پھر اس چیز کے نتیجے پہ یہ پہنچا ہوں, میرا دل ٹوٹا نہیں, میں نے اپنا دل اس کو توڑنے دیا.
1: میں نے اپنا دل اس کو توڑنے دیا.
0: ہاں جی, میں فلاں جگہ ناکام ہوا نہیں, میں نے اس منزل پر خود کو ناکام ہونے دیا. میں اپنے گھر نہیں پہنچ پایا, نہیں میں خود کو اپنے گھر لے جانے میں کامیاب ہی نہیں ہو پایا.
1: ہاں
0: تو بہت یہ بہت میرا بہت اور آپ کا مسئلہ ہے.
1: بہت خوبصورت بات. آپ کی لائیو کالز پروگرام کا حصہ بنانا شروع کریں گے, لیکن ابھی ایک ٹریک شامل کر رہے ہیں پروگرام.
0: ایک کال لے ہی لو, پوچھ لو,
1: لے لیں, سٹارٹ کر لیں. اچھا جی, پہلی کال کا یہ ہمیشہ ایسا ہوتا ہے, پہلی کال پہ ہمیشہ ایسا ہوتا ہے کیونکہ وہ اینڈ پہ چل رہی ہوتی ہے اور وہ ڈسکنیکٹ ہو جاتی ہے.
0: محبت
1: ہے
0: تیرے انجام پہ رونا
1: رونا ہے. السلام علیکم جی. السلام علیکم. ہیلو ہیلو ہیلو. اچھا ایسے نہ کیا کریں، خاموش نہ رہا کریں. السلام علیکم جی. السلام علیکم. اچھا یہ ڈسٹارشن کا پرابلم یہ صرف میرے ہی پروگرام میں ہونا ہوتا ہے؟
0: نہیں میرے بھی ہے.
1: اچھا چلیں پھر میں مان لیتا ہوں کہ نہیں، اگر صاحب دے پروگرام چ بھی ہے. السلام علیکم جی.
2: وعلیکم السلام. اسد صاحب
1: جی، اسد صاحب بات کر رہے ہیں جی.
2: اسد صاحب اور رحمان بھائی
1: جی
2: اور تمام سننے والوں کو السلام علیکم.
1: جی بہت شکریہ میرے بھائی، کیسے ہیں آپ؟
2: میں محمد سلمان بٹ سلمان آباد لاہور سے بول رہا ہوں.
1: جی سلمان بٹ صاحب،
2: میں نے آپ نے وہ ایک
1: کرکٹ کے ساتھ آپ نے اچھا نہیں کیا، لیکن میں ٹھیک ہے. جی جی کہیے گا.
2: باتیں تو آپ نے ماشاء اللہ بڑی اچھی کی ہیں. ایک آپ نے کہا تھا کہ اپنے مکان میں جا کے ایسے، وہ اس طرح ہوتا ہے کہ جب آپ کا کوئی گھر میں افراد تو سارے ہوں لیکن انتظار کرنے والا نہ ہو، کوئی آپ کا انتظار نہ کرے.
1: اچھی بات،
2: جا کے مزہ نہیں آتا
0: گھر میں.
2: ہلو،
0: صحیح کہہ رہے ہیں.
2: اور دوسرا حسد بھائی نے یہ کہا کہ حسد والی بات کی تھی، حسد جو لوگ کرتے ہیں وہ بات کی تھی کہ حسد کیوں کرتے ہیں لوگ. میرے حساب سے جو رب سے نہیں مانگتے اور جو محنت نہیں کرتے وہ لوگ حسد کرتے ہیں. یہ بات
0: بہت شکریہ.
2: رب سے نہیں مانگتے اور جو محنت نہیں کرتے وہ لوگ حسد کرتے ہیں.
1: بہت شکریہ، یہ بات. تھینک یو.
2: اور حسد جو ہے صرف ہمارا بندہ نہیں کرتا، میں نے دیکھا کروڑوں اربوں سارا کچھ ہوتا ہے نا، انہیں بھی عادت ہوتی ہے حسد کرنے کی، وہ بھی کرتے ہیں.
0: بالکل
1: بالکل ٹھیک ہے.
2: وہ آپ لوگ اگر آپ فیملی میں بیٹھے ہوئے نا، وہ آپ کی فیملی کو دیکھ کے جیلس ہو جائیں گے. یار یہ لوگ کٹھے بیٹھے ہوئے ہیں، ہم تو کٹھے بیٹھتے ہی نہیں ہیں. وہ جیلس کی کوئی حد نہیں ہوتی، حالانکہ اس کے پاس دنیا کی ہر چیز ہوتی ہے، اربوں کھرب پتی ہوگا، لیکن وہ آپ کی کسی چھوٹی سی بات پہ بھی جیلس ہو جائے گا. یہ دیکھیں بات وہی ہے کہ جو اللہ سے نہیں مانتا اور جو محنت نہیں کرتا وہی حسد کرتا ہے.
1: ٹھیک ہے،
2: اپنے گھر میں. ہاں جی جی، آپ بتائیں.
1: بہت شکریہ، بہت شکریہ، تھینک یو ویری مچ. بہت اچھی بات کی،
2: بہت شکریہ. آپ کا پروگرام بہت اچھا ہوتا ہے، میں بڑے شوق سے سنتا ہوں.
1: بہت شکریہ، اللہ حافظ. تھینک یو ویری مچ، تھینک یو ویری مچ. اچھا جب کوئی گھر جائے اور پھر اس کا انتظار کوئی نہ کر رہا ہو تو پھر بھی انسان کو لگتا ہے کہ ابھی وہ گھر نہیں ہے.
0: وہی بات ہے.
1: ہاں
0: جو آپ کا.
1: السلام علیکم جی. السلام علیکم جی.
0: السلام علیکم. وعلیکم السلام.
3: حمنا عثمان فرام لاہور.
0: ہاؤ آر یو حمنا؟
3: میں ٹھیک ہوں، آپ کیسے ہیں؟
0: میں بھی ٹھیک ہوں، رحمان بھی ٹھیک ہے.
3: میں شو بہت شروع سے تو نہیں سن رہی، نہ مجھے پتا ہے کہ ڈاکٹر آپ کب آئے، لیکن یہ کہ تھوڑی دیر پہلے سے سننا شروع کیا تو میں لائک کچھ چیزوں کا غور کر رہی تھی.
0: جی
3: تو شکتی مکمل ہو جانے پہ بات کر رہے تھے.
0: ہاں
3: نہیں ہوا کری تھی کہ کبھی کبھی دلچسپی ختم نہیں ہوتی، ہم بھول جاتے ہیں کہ ہمیں اگلے شخص میں دلچسپی تھی.
0: اچھا بھول کیوں جاتے ہیں؟
3: بھول میرے خیال سے اس لیے جاتے ہیں، ایسے جاتے ہیں کہ انسان ہم سب کے ساتھ بہت ساری چیزیں بھول جاتے ہیں. جب ہم اپنے ماضی میں پلٹ کے دیکھتے ہیں بہت ساری تکلیف دہ چیزیں دیکھتے ہیں، ہمیں بس گزرنے کے بعد خیال آتا ہے یہ تو کچھ بھی نہیں تھا.
0: بھولتے کیوں ہیں کبھی آپ نے سوچا ہے؟ آپ میں رحمان یا اور لوگ جو ہیں وہ ہم بھول کیوں جاتے ہیں؟ کیا میں بھی یہ سوچتا ہوں، میرا ایک سوال ہے، میرا ایک سوال ہے. میرا جسم طلب کرتا ہے کھانے کی، میرا جسم طلب کرتا ہے پینے کی، میں بھولتا نہیں ہوں، میں کھا لیتا ہوں اور میں کھانا اکثر بھول جاتا ہوں. تب بھولتا ہوں جب میرے پاس میرے جسم کی طلب سے زیادہ مصروفیت ہو جو مجھے اس قدر محو رکھتی ہے کہ مجھے میری جسم کی طلب بھی یاد نہیں رہتی اور میرا ذہن اس قدر الجھا ہوتا ہے ان معاملات میں، ان چیزوں میں، ان خیالات میں کہ مجھے یہ بھی یاد نہیں رہتا کہ میرے جسم کی طلب تھی کہ میں نے کھانا کھانا ہے.
3: آپ کی بات ٹھیک ہے، لیکن میرے خیال سے ہم لوگ بہت ساری تکلیفیں برداشت کرتے ہیں.
0: بالکل
3: گزرتا ہے، ہمیں پیچھے پلٹ کے دیکھتے ہیں لگتا ہے اب تو یہ کچھ بھی نہیں تھا، کیونکہ اس وقت وہ اذیت بہت تھی.
0: ہاں ہاں وہ والا آپ کے کانسیپٹ بہت، آپ نے بالکل ویلڈ بات کی ہے. دیٹ از ٹرو، دیٹ از ٹرو.
3: بات یہ ہے کہ कभी कभी हम ये भूल जाते हैं कि हमने किसी को पाने के लिए कितनी मेहनत की.
0: That is true.
3: कभी अगर हमें वो आंसू या वो बातें या वो चीजें याद आए तो हम उसमें देखते हैं कि हाँ ये सच है, हमारे लिए बहुत अहम ये पहलू भी जो है वो साथ साथ चलता है कि जब कोई चीज नई ना रहे. और जैसे अगर आप मतलब ना कुछ चीज करके चलता रहे दिलचस्पी कभी कभी.
0: That is true. हम ना इसमें जो आपने बात की है ना वो है जिसपे मैं अक्सर कहा भी करता हूँ, यहाँ पे शेयर भी करता रहता हूँ फ्रीक्वेंटली. हज़रत इमाम जाफ़र सादिक की गुफ्तगू है जाबिर बिन हयान के साथ, जहाँ पे उन्होंने भूलने की बात की और भूलने पे उन्होंने ये कहा कि ये वाला जो भूलना है गम की इंतहा और ख़ुशी को, ये अल्लाह की तरफ से ब्लेसिंग होती है. गुजरे हुए लम्हात का भूल जाना, वो जिनका इम्पेक्ट आता है, और वो अगर आप ना भूलें तो गम की कैफियत आपको इस कदर लाहक रहे कि इंसान हलाक हो जाए, और खुशी इस कदर रहे कि इंसान खुशी के मानी खो दे. और दूसरा जो भूलना है किसी का होते हुए भी उसको भूल जाना,
1: हाँ
0: ये तब होता है कि जब उससे भी ज्यादा इंटरेस्टिंग कोई और चीज मिल जाए जो आपको ऑक्यूपाई इस तरह से कर ले कि आपको ये भी याद ना रहे कि कोई और भी मौजूद है.
3: मुझे सही से शेर और मित्रा याद तो नहीं है
0: जी,
3: लेकिन मुझे शायर कहता है कि तुझसे भी दिल फरेब है गम रोजगार से.
0: हाँ जी,
1: मुझसे पहली सी मोहब्बत मेरे महबूब ना मांग.
3: हाँ जी, तो जो है वो रीजंस निकलती हैं, बहुत वास्ट
0: और आपकी बात बिल्कुल अच्छी बात जिस आपने कॉन्टेक्स्ट में की, दैट इज वैलिड. और जो भूलने वाली है वो कहते हैं आंख हो जल पहाड़ हो जल,
1: आंख से दूर ना हो दिल से उतर जाएगा.
0: हाँ,
1: वक्त का क्या है, गुजरता है गुजर जाएगा.
3: हाँ,
1: ये आपने बहुत खूबसूरत बात की है हमना,
0: बहुत अच्छी बात की है.
1: थैंक यू वेरी मच हमना, सलामत रहें.
3: मैंने आपसे एक बात की है.
0: जी करें.
3: आज के प्रोग्राम में मतलब प्रोग्राम तो आपका है, इस जो सजेशन है कि आप प्रोग्राम में ना कॉल एक साथ में फाइल में जाते फिर हमें समझ नहीं आती, आप एक कॉल अटेंड करते हैं, दो कॉल अटेंड करते हैं, फिर आप मैसेज सुनते हैं, तो इस तरह
0: चलें ऐसे करते हैं कल कॉल्स बहुत ज्यादा लूंगा मैं, कल ऐसे करते हैं सिर्फ कॉल्स लेते हैं. या वेलकम, थैंक यू वेरी मच. बहुत अच्छा पॉइंट था हमना का.
1: यस,
0: लेकिन फिर वही बात है, देखें दुनिया की फॉर्मेशन, दुनिया की खिलकत और इसका बनाया जाना दो ही कुवतों पर बनाया गया है. अगर ये ना दो पे बनता तो ये निजाम ना चलता.
1: बिल्कुल सही कहा आपने, नेगेटिव और पॉजिटिव. यस,
0: अगर महज अंधेरा होता,
1: हाँ,
0: रोशनी की तलब किसको होती,
1: पता भी ना होता किसी को,
0: महज रोशनी होती अंधेरे से तारफ ना होता. महज अगर नेगेटिविटी होती तो आप उसे नेगेटिव कहते ही ना.
1: हाँ, क्योंकि वो आपके लिए पॉजिटिव तो लफ्ज एग्जिस्ट ही नहीं करता.
0: तो इसी तरह से भूलना भी जो है दो मुख्तलिफ कैफियतों में होता है. एक वो जो आपको अंदोहनाक किस्म के लम्हात दो चार होते हैं गम की शक्ल में या इंतहाए खुशी की शक्ल में, और एक वो जो जीता जागता शख्स आपके सामने मौजूद होता है और कोई और चीज आपके जो इन साइकोलॉजी देसेस के द्वीन करते हैं ना माइंड की, आपका जो फ्रंट माइंड है यानी फ्रंट पार्ट ऑफ मेमोरी,
1: यस,
0: उसको ऑक्यूपाई कर लेता है जिसमें आप रूटीन की चीजों से बाहर निकल जाते हैं और इस कदर आप महव हो जाते हैं कि आप भूल जाते हैं. बस औकात ये होता है जिसके साथ रोज गुफ्तगू करते हैं,
1: हाँ,
0: कभी इस कदर आप महव होते हैं उसे मैसेज और उससे रابطہ नहीं कर पाते. फिर वो आपको कहता है किधर, कहते यार सॉरी यार मैं इसमें मसरूफ था, ये था वो था, आपको भी फिर एहसास जाता हो यार मैं तो इसे भूल ही गया, मसरूफ होते हैं.
1: ठीक है,
0: फिर बात वही है कि दिलचस्पी ये है तो मामला दिलचस्पी का, वो जिसे आप रोज मिलते थे उसकी एक दिलचस्पी का खास मयार और खास अंदाज आपके अंदर उतर चुका, और उससे बड़ी जब दिलचस्पी मिली तो आप उसको भूल गए,
1: पुरानी दिलचस्पी जाती रही। फिर
0: आपको सर का दर्द होता है, मुझे होता है, मुझे शदीद सर का दर्द कभी लगता है जब मुझे भूख लगी हो और मैं खाना ना खाऊं, मुझे लग जाता। लेकिन अक्सर मैंने पता क्या देखा, आपने भी देखा, सर के दर्द के बावजूद अब अगर मुझे कट लगे ना, जैसे कुर्बानी के दिनों में मेरी उंगली कट गई, मैं सारे दर्द भूल गया क्योंकि उंगली से खून रिस रहा था।
1: हाँ,
0: ये दर्द
1: बड़ा, उससे बड़ा था,
0: उससे बड़ा आया, इसने मेरी तमाम तवज्जोआत को अपनी तरफ समेट लिया।
1: यस, उस मेरी दिलचस्पी असर भी जायल हो गया,
0: मेरी दिलचस्पी ये ले गया।
1: यस,
0: यही वो चीज है जिस पर मैं कह रहा हूँ आपके।
1: बाज़ुकात इंसान भी किसी गहरे कट की सूरत में पुराने इंसान के भूलने का सबब बन जाता
0: है। मोहब्बत तेरे अंजाम पे रोना आया,
1: लादमा फिर
0: जाने क्यों आज तेरे नाम पे रोना आया।
1: क्यों क्यों ऐसा हो, क्या हो गया ऐसा?
0: यूं तो हर शाम उम्मीदों में गुजर जाती है, आज कुछ बात है जो शाम पे रोना आया। कभी तकदीर का मातम, कभी दुनिया का गिला, मंजिले इश्क में हर गाम पे रोना आया।
1: वाह वाह वाह, क्या कहने क्या कहने।
0: जब हुआ जिक्र जमाने में मुसर्रत का शकील, मुझको अपने दिल नाकाम पे रोना आया।
1: वाह वाह वाह वाह,
0: मोहब्बत तेरे अंजाम पे रोना आया। मुझे क्यों बिठाया यार।
1: अच्छा ठीक है, ए मोहब्बत तेरे अंजाम।
0: नहीं नहीं, आप अपना लगाए, आपने भी मुझे बिठा दिया।
1: अच्छा नहीं, मैं ट्रैक तो लगाऊंगा, लेकिन उससे पहले एक दो मैसेजेस हैं। अब्दुल रहमान राजा फ्रॉम मंडी बहावुद्दीन से, मेरा एक क्वेश्चन है कि लोग बदल क्यों जाते हैं। हाँ बताया तो है वैसे अभी हमने। सलमा डीएचए लाहौर से हमारे साथ हैं, वेलकम डॉक्स, आज बहुत दिन के बाद आपकी आवाज़ सुनी, प्लीज अपने प्रोग्राम का टाइम बता दें, प्रोग्राम आला है।
0: अस्सलाम वालेकुम मैडम, मेरे प्रोग्राम का वही टाइम है बुध और जुमेरात की शाम 10 से 12, मैं जरा छुट्टियों पे था।
1: हाँ वही है, बुध और जुमेरात की रात 10 से 12। ये एक ट्रैक है जो मुझे बहुत ज्यादा पसंद है, इसको सुनते हैं, वापस आते हैं, आपने कहीं जाना नहीं है, सुनते रहना है FM 101 रेडियो पाकिस्तान लाहौर।

0: नगमे दिल को इन आंखों से छलक जाना भी आता है, तड़पना भी हमें आता है, तड़पाना भी आता है। सुना रहा हूं मोहब्बत की दास्तां उसको, सुना रहा हूं मोहब्बत की दास्तां उसको, मेरी वफा पे जिसे एतबार था ही नहीं। सुना रहा हूं मोहब्बत की दास्तां उसको, मेरी वफा पे जिसे एतबार था ही नहीं। कतील कैसे हवाओं से मांगते खुशबू, हमारी शाम में जिक्र बहार था ही नहीं। 101 FM पाकिस्तान आपका अपना फैमिली स्टेशन, में आपका मेज़बान वसीम अहमद आपके साथ, प्रोग्राम आपका जाना पहचाना गुंचाए शौक। दर्द बढ़कर फगा न हो जाए, दर्द बढ़कर फगा न हो जाए, ये जमी आसमान न हो जाए। दर्द बढ़कर फगा न हो जाए, ये जमी आसमान न हो जाए, दिल में डूबा हुआ जो निश्तर है, दिल में डूबा हुआ जो निश्तर है, मेरे दिल की जुबान न हो जाए। दिल को ले लीजिए जो लेना है, दिल को ले लीजिए जो लेना है, फिर ये सौदा गरा न हो जाए। दिल को ले लीजिए जो लेना है, फिर ये सौदा गरा न हो जाए। आह कीजिए मगर लतीफ तरीन, आह कीजिए मगर लतीफ तरीन, लब तक आकर धुआं न हो जाए। दर्द बढ़कर फगा न हो जाए, ये जमी आसमान न हो जाए। 0422111001 is the number to dial. Assalamu alaikum.
1: Alaikum assalam, Fari baat kar rahi hu.
0: Ji Fari ji, kya haal hai aapki, theek thaak hai?
1: Allah ka. Topic ye hai ki kisi ko apne dil ka zakhm nahi batana chahiye, galti se aap dil dalte hain.
0: Acha, matlab apna dukh kisi ko nahi batana chahiye.
1: Nahi batana chahiye, galti se zakhmon pe tel dalte hain.
0: अच्छा, ज्यादातर लोग ऐसे हैं जो उस दुख का मजा लेते हैं।
1: मजा लेते हैं। अनिला जी लिखे बहुत सारी दुआएं।
0: अच्छा, मैं डर गया, मैंने समझा आप कहने लगी अनिला जी भी ऐसे ही करती हैं।
1: अनिला जी के लिए दुआएं
0: अच्छा, चले
1: बहुत सारी दुआएं। आस्था से बात कर रही हूँ, सब सोए हुए हैं।
0: बहुत शुक्रिया। अल्लाह हाफिज। ओके जी, फरीजिए आपका बहुत शुक्रिया। रात के इस पहर में आप जाग रही हैं, मेरे प्रोग्राम को सुन रही हैं और उसमें कॉल भी कर रही हैं। आपको दिल की गहराइयों से हम अपने प्रोग्राम में वेलकम कहते हैं। और इसी तरह से मोहम्मद शहजाद हमारे प्रोग्राम में शामिल हुए हैं, शादबाग से। तमाम सुनने वालों को सलाम, प्रोग्राम खूबसूरत है, बहुत शुक्रिया मोहम्मद शहजाद। अस्सलाम वालेकुम।
2: वालेकुम अस्सलाम सर, कैसे हैं
0: जी? शुक्र अल्लाह का, ठीक हूँ। कौन है?
2: कौन? हक नवाज फ्रॉम रावलपिंडी।
0: जी हक नवाज, कैसे हैं? ठीक ठाक है ना
2: सर? मैं थोड़ा सा बीमार हो गया था, स्ट्रेस हो गया था ना।
0: अच्छा,
2: उसका इलाज कराया है तो आपके प्रोग्राम में काफी गैराजी हुई है, जिसकी वजह से मैं माजर चाहता हूँ आपसे।
0: नहीं नहीं, अल्लाह ताला आपको सेहत तंदुरुस्ती दे, सबसे पहले सेहत है।
2: अल्लाह सेहत तंदुरुस्ती दे, अल्लाह ताला आपको किसी का मोहताज न करे,
0: आपको भी आमीन, किसी को भी
2: मोहताज न रखे,
0: आमीन।
2: तो आज एक पंजाबी का शेर अपने भाई का ही लाया हूँ
0: जी, सुनाइए।
2: कहते कि क्यों चुपदा रोजा रखे ही, क्यों चुपदा रोजा रखे ही, कुछ बोल तो सही इंशाल्लाह खैर होगी। क्यों चुपदा रोजा रखे ही, कुछ बोल तो सही इंशाल्लाह खैर होगी। केड़ी गल तू अज परेशान वदें, गल खोल कर सही इंशाल्लाह खैर होगी।
0: वाह,
2: इस दिल विच प्यार गरीबां दा कदे तोल कर सही इंशाल्लाह खैर होगी। जेड़ी अर्ज गरीब फियाज की थी, मन ढोल ते सही इंशाल्लाह खैर होगी।
0: वाह वाह वाह, बहुत अच्छा।
2: जेड़ी अर्ज गरीब फियाज की थी, من تول تو صحیح ان شاء اللہ خیر ہوگی.
0: بہت اچھے بہت اچھے.
2: بہت خوبصورت پروگرام آئے تھے آپ کا, اسٹارٹ بہت اچھا ہوا تھا. تو میں نے تو اسٹارٹ میں کوشش کی تھی آپ کو کال کرنے کی, ملے گی نا, آپ نے کال نہیں لی.
0: ہاں نہیں, وہ اس وقت ہم پروگرام کو اسٹارٹ کر رہے تھے نا, تو لائیو کال کا سلسلہ پھر بعد میں شروع ہوتا ہے.
2: ہاں گانے کے دوران پھر میں نے کافی کوشش کی, آپ نے پھر بھی نہیں کال لی.
0: جب کال شروع ہوئی ہیں نا تو میں نے اس وقت کال لینی شروع کر دی ہے نا.
2: میری طرف سے تمام سننے والوں کو بالخصوص میری انیلا آپ کو بہت بہت سلام, اور آپ کے فیملی کے لیے بہت ساری دعائیں, اور انیلا آپ کی فیملی کے لیے بہت ساری دعائیں.
0: چلے بہت شکریہ,
2: تمام سننے والے سب کے لیے السلام علیکم,
0: بہت شکریہ, اللہ حافظ. اوکے جی. چھوٹی سی بے رخی یہ شکایت کی بات ہے, چھوٹی سی بے رخی پہ شکایت کی بات ہے, اور وہ بھی اس لیے کہ محبت کی بات ہے. میں نے کہا کہ آئے ہو کتنے دنوں کے بعد, میں نے کہا کہ آئے ہو کتنے دنوں کے بعد, کہنے لگے حضور یہ فرصت کی بات ہے. میں نے کہا کہ مل کے بھی ہم کیوں نہ مل سکے, کہنے لگے حضور یہ قسمت کی بات ہے. میں نے کہا کہ رہتے ہو ہر بات پر خفا, کہنے لگے حضور یہ قربت کی بات ہے. میں نے کہا کہ دیتے ہیں دل تم بھی لاؤ دل, میں نے کہا کہ دیتے ہیں دل تم بھی لاؤ دل, کہنے لگے کہ یہ تو تجارت کی بات ہے. میں نے کہا کبھی ہے ستم اور کبھی کرم, میں نے کہا کبھی ہے ستم اور کبھی کرم, کہنے لگے کہ یہ تو طبیعت کی بات ہے. طبیعت کی بات اپنی جگہ پہ موجود ہے. کچھ طبیعتیں ہم سے نہیں مل پاتی ہیں, کچھ طبیعتیں بہت اچھی طرح سے مل جاتی ہیں. جب طبیعتیں مل جائیں تو اسے کہتے ہیں انگلش میں گڈ لک. اگلے کالر سے بات کرتے ہیں. السلام علیکم.
3: وعلیکم السلام ورحمۃ اللہ.
0: جی کون صاحب؟
3: حسین بھائی میں عاطف عباسی بات کر رہا ہوں, بارک اللہ اسلام آباد.
0: جی عاطف عباسی کیسے ہیں؟ ٹھیک ٹھاک ہیں, فرسٹ کلاس ہیں
3: الحمدللہ. آپ سنائیے, ٹھیک ہیں, خیریت سے؟
0: جی جی شکر اللہ کا. جی کیا سنائیں گے آج
3: سر؟ اچھا پروگرام ہے ویسا کی طرح آپ کا, اور چلیں ہم بھی کوشش کر لیتے ہیں. حدود جہاں سے گزر ہوا تو محبتوں کا پتہ چلے گا, محبتوں کی نظر ہوا تو محبتوں کا پتہ چلے گا. ابھی تو پھرتے ہو دوستوں میں, عزیز کوئی جدا نہیں ہے.
0: جی
3: کوئی ادھر سے ادھر ہوا تو محبتوں کا پتہ چلے گا.
0: واہ واہ کیا بات ہے.
3: یہ خوش نصیبی ہے کہ شہر بھر میں نہیں ہے دشمن تمہارا کوئی.
0: جی
3: کبھی کسی کا جو ڈر ہوا تو محبتوں کا پتہ چلے گا. یہ فاصلہ سا جو ابھی تعلق ہمارے دونوں کے درمیان ہے, یہی فاصلہ مختصر ہوا تو محبتوں کا پتہ چلے گا.
0: واہ.
3: ابھی محبت نہیں ہوئی تو کچھ اس لیے مسکرا رہے ہو, کسی کی باہوں میں گھر ہوا تو محبتوں کا پتہ چلے گا.
0: بہت اچھے بہت شکریہ, تھینک یو ویری مچ عاطف بھائی, تھینک یو ویری مچ. بہت شکریہ بہت شکریہ, اللہ حافظ اللہ حافظ. اوکے جی. اور ون ایف ایم پاکستان آپ کا اپنا فیملی اسٹیشن. ہر بات جانتے ہوئے دل مانتا نہ تھا, ہر بات جانتے ہوئے دل مانتا نہ تھا, ہم جانے اعتبار کے کس مرحلے میں تھے. دوبارہ سے سنیے اس شعر کو اور انجوائے کیجئے. ہر بات جانتے ہوئے دل مانتا نہ تھا, کبھی کبھی اپنی آنکھوں دیکھی باتیں دیکھ کے بھی دل نہیں مانتا. نہیں وہ ایسا نہیں ہو سکتا, نہیں وہ ایسا نہیں کر سکتا. ہر بات جانتے ہوئے دل مانتا نہ تھا, ہم جانے اعتبار کے کس مرحلے میں تھے. امجد اسلام کا خوبصورت شعر آپ کی نظر میں نے کیا.